ईरान अमरीका खिलाफ़ जंग जो फाते आहे हे मफ़ामती यादाशनामे ते अञा ताईं सही नाहे थी मतन में अञा तब्दीली मुमकिन आहे। लबनान समेत सभिनी महाज़न ते जंग जे ख़ात्मे जो ऐलान हिकु अबूरी मुआहिदे तहत थींदो। अमरीकी नाकाबंदी जो ख़ात्मो ऐं अबना हुर्मस खुलणु अबूरी मुआहिदे जो हिसो आहिनि। ईरान जे परे वज़ीर अब्बास अराग़ची चवायत इसराइल जहिड़ा दुश्मन ईरान अमरीका मुआहिदे जे ख़िलाफ़ आहिनि। جو دھمکیوں بند تھن گرجن ایران دباؤ آلو نہ جھکندو اساں جی تلوار ہمیشہ اپنے حرمت سے لٹکل رہندی۔ لبنان میں جنگ کے خاتمے جو مطلب اسرائیل جو قبضہ کل علاقن میں نکرن ہے۔ ابوری معاہدوں پہروں قدم ہے جے کدے انہاں تے عمل نہ کیو تو ایٹمی پروگرام تے وہ گالیوں نہ تھیندیوں۔

0: मरीजन के दवा स्टोर दा वठनी पौंदी माहिरे अमराज नक कन गलो पुरानो नज़लो निछो मथे जो सूर नजर जी कमजोरी कन जो वण कन जो सूर घट बुधण में अचण शुगर ब्लड प्रेशर दिल जा मर्ज फॉलिज खंघ टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधण जिगर जा मर्ज हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी ख़ारिश फट फुरड़ियों बारन में कद जो न वधण मर्दन ऐं औरतुन में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-9196-851
1: खूबसूरतीअ जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अव्हां जी स्किन खे बणाए निखरी ऐं चमकदार सिर्फ 2 ॾींहनि में डार्क स्पॉट्स खे करे खत्म ऐं ॾिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर ॾींहं जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: मेरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
3: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंग सीमेंट रेती क्रेश ऐं रंग वगैरह बाजार खां बारिया दस्तियाब आहिनि
2: हाणे अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
3: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 and 02424601000
4: السلام علیکم ادا
5: وعلیکم السلام ادا چھو پریشان آئیں
4: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
5: ادا دکان جی مشوری کرائی تھئی
4: نہ ادا
2: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
4: مجھے دکان جی بے ڈرندی
5: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی ائے
4: ادا جلدی کر مکھے بونجی ایڈریس تبدا
2: آفس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج ہالانی روڈ میرا پور
5: رابطے لائے حاکم علی جسکانی
6: 03013992836
7: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: میزبان بابر شیخ انی امیدن سان تہ اواں بالکل ٹھیک ٹھاک ہندا اللہ پاک اواں سبنی تے پینجی رحمتن جا سایہ برقرار رکھے سمن پروگرام لیگل کارنر جے کو اواں ہر ہفتے بدھندا آیو جی اے ایف ایم نیٹ ورک تا اڑے جے ان لیگل کارنر پروگرام میں اساں جو ٹاپک آہے اللیگل ڈسپوزیشن لیسنس اساں دے پاکستان دے کانسٹیٹیوشن 1973 میں آرٹیکل 23 رائٹ ٹو اکوائر ہولڈ اینڈ ڈسپوز آف پراپرٹی ڈے پیو جی ہاں یعنی تا پاکستان جے کہیں بھی علاقے میں ہو جو تاں جی جے کا پراپرٹی آ اواں کے خرید کرن وکرو کرن اینڈ ٹرانسفر کرن جو حق حاصل آئے آرٹیکل 24 انرجی پروٹیکشن ڈے پیو ایز ویل ایز پاکستان میں اللیگل ڈسپوزیشن ایکٹ 2005 کا لاگو بھی ہے ان متعلق بھی اساں جی اج دے پروگرام میں ڈسکشن تھی اساں جی پروگرام میں اج لائیو اسٹوڈیوز میں مہمان ہیں ایڈوکیٹ شہباز حفیظ صاحب جے کے تقریباً 10 سالن کھا وٹی ایڈوکیسی سے وابستہ بھی ہیں لیکچرار بھی ہیں لا کالج میں تمام گھنا ان جا کمپیٹیٹو ایگزامس بھی کوالیفائی تھے لائن تو ایڈوکیٹ صاحب جی طرف ہلداسی شہباز صاحب السلام علیکم آئیں ویلکم ٹو دی اسٹوڈیوز
1: وعلیکم السلام بابر تھینک یو ویری مچ فار ہیونگ می ان یور پروگرام ونس اگین اینڈ آئی ایم ویٹنگ فار ہول ویک اینڈ آئی ایم ویٹنگ فار یور میسیجز اینڈ کال دیٹ یو ول کال می کہ نیکسٹ پروگرام تھا سنگت کرنا
0: ہے یس سر ایسا نہیں پائے گا
1: جی آئی ڈو ویٹ فار ہول ایئر فار ہول ویک
0: ہول ویک
1: کے تا ضرور مکے انوائٹ کندو
0: بالکل خواہش ہوں ہر ویک اگر ہر ویک نہ تو بے ویک لازمی
1: تھینک یو ویری مچ دس از یور لو اینڈ ریسپیکٹ فار می دیٹ یو آر گیونگ می ان یور پروگرام
0: تھینک یو سو مچ سر اج جو اساں جو ٹاپک ہے اللیگل ڈسپوزیشن سو اللیگل ڈسپوزیشن کی طرف اچھا پہرا پاکستان کانسٹیٹیوشن آرٹیکل 24 اینڈ 23 اینڈ 24 کی طرف اچھا پہ انہیں بریفلی وضاحت کرا
1: بسم اللہ الرحمن الرحیم سب کا پہروں بابر 10-12 پروگرام نہ بلکہ سجو سال پروگرام کرنے کا پو ایکڑی شے تے ماں ان سمجھی ویو تے یو ہیو ا برائٹ فیوچر اگر ایڈوکیسی میں اچو
0: جی
1: تو وکالت میں تھا جو فیوچر تمام سٹو ا
0: سر تاں
1: وجہ یہ ہے تے ان پورے سال میں جترا بھی اساں پروگرام کیان تا مسا کیان یا ڈیفرنٹ جکے بھی اساں جا تے ایڈوکیٹ باہر آئن تا انن سا کیان لنڈن کاؤنسل سا جکے بھی آئن یہ ہے تو تہاں جی اسٹڈی ریسرچ تھوڑی ڈیپلی تھی ہوئی ہے تہاں جا یونیک ٹاپک جکے ہیں جکے پبلک سان ریلیٹڈ ہو جے کیونکہ لا تے لئی وسیع
0: بالکل
1: پبلک سان ریلیٹڈ تہاں جا ٹاپک آؤٹ کلاس ہوندا نے ہی بھی تو انن ٹاپکن میں ایکڑو تمام سٹھو ٹاپک تاں کھنی آیا جتے ڈسکشن کندا سی انشاءاللہ فردر جکو آرٹیکل جے حساب سان پچھو ہانے
0: جی جی آرٹیکل 23
1: آرٹیکل 23 تاں پانی الحمدللہ سٹھو بریف کرے ویو سٹھو بجائے ویو نو نیڈ ٹو ریپیٹ اٹ ہیئر
0: بٹ اساں اواں دا تفصیل جا جکو انا حاصل تا کر
1: سو ان میں ایکڑو لفظ استعمال تھے را کہ ایوری سٹیزن ہانے سٹیزن کیرا کانسٹیٹیوشن 1973 مطابق سٹیزن اوہ مانو ا جکے نیشنلٹی ہوجے پنجے ملک جی سپوز ایکڑو پاکستان یا ماں یا سبر ماں این آئی سی ہولڈ کیا تو پہ مجھے پیدائش اتوں جی مجھے وڈن جی پیدائش اتوں جی ماں پاکستانی ہاں یا ان کے علاوہ کچھ اڑا مو جے تھرو ایکڑو اسپیسیفک پیریڈ کا وٹھی کرے ہن وقت پاکستان میں رہن تا ان پیریڈ جے کرے ان پرٹیکولر پیریڈ جے کرے ہنن پاکستان جی نیشنلٹی اکوائر کرے چھڈیا یا ڈوئل نیشنلٹی جے ہوندان من ایکڑی بے ملک جی بھی نیشنلٹی رکھدان پینجے ملک جی بھی نیشنلٹی رکھدان ہتے لفظ استعمال تھرا اوہ مانو جکو پاکستانی نیشنلٹی رکھے ان کے حق آ رائٹ آ پراپرٹی وٹھن جو پراپرٹی کے ڈسپوز آف کرن جو پراپرٹی کے اکوائر کرن جو آئے پراپرٹی کے سیل آؤٹ کرن جو آرٹیکل 23 اساں کے وہ سجی لبرٹی دے تھی پئی جکو ایکڑو سٹیزن کے ایکڑو پاکستان ایز اے اسٹیٹ ایکڑی لبرٹی دے تھی تے پینی پراپرٹی کے وٹھن یوز کرن استعمال کرن ود ان ایمبٹ آف لا کانسٹیٹیوشن کے اندر ہی رہی کرے پینی پراپرٹی کے اسپیسیفک طریقے سے سٹھے طریقے سے پرائیویٹلی جکو ہے نا پرسنلی بھی استعمال کرے سکے تو
0: سیکنڈلی سر آرٹیکل 24 میں پروٹیکشن انرجی حاصل آئے
1: جی
0: ان تے بھی اساں کے تھوڑی توجہ
1: آرٹیکل 24 بیسیکلی ہوا کہ اگر کو مانو پراپرٹی وٹھی تو چلے ہن وہ مالک ہے ان پراپرٹی جو ٹھیک ہے تو ان مانو کے ان پراپرٹی میں تیس تھی ڈسپوز نتھا کرے سکو جیس تائیں وہ کو الیگل طریقے سے ان اڈاپٹ نہ کئی ہوجائے یا کو قانونی طریقے سے سپوز اگر کو قانونی طریقے یا وہ اڑی جگہ تے رہے تو پہ جکی اسٹیٹ سے ریلیٹڈ پراپرٹی یا گورنمنٹ سے ریلیٹڈ پراپرٹی یا انہوں اکوائر کرے چھڈیا تا त तेसि ताईं तव्हां डिस्पोज़ेज़ नथा करे सघो जेसि ताईं उहो लॉफुल तरीक़े सां, अदरवाइज़ इट विल बी कॉल इलीगल डिस्पोज़ेशन. 2024 बेसिकली प्रोटेक्ट थो करे राइट, माना कंहिं बि सिटीज़न जे उन हक़ खे प्रोटेक्ट थो करे पियो जेको उहो प्रॉपर्टी ख़रीद करण खां पोइ कोई उनखे बेदख़ल न करे सघे.
0: ऑल दैट मींस 23 में जेको आहे त वज़ाहत
1: आहे, माना प्रॉपर्टी वठण जो हक़, ऐं 24 में आहे प्रॉपर्टी खे प्रोटेक्ट करण जो.
0: ऑल दैट सर, हाणे अचूं पिया इलीगल डिस्पोज़ेशन एक्ट 2005 ते. हुन तरफ़ अचण खां पहिरियां What is the meaning of illegal disposition?
1: बाबर, इलीगल मीन्स ग़लति तरीक़े सां. डिस्पोज़ेशन मतिलबु बेदख़ल करे छॾणु. कंहिं बि माण्हू खे अनलॉफुली पंहिंजे घर मां या जाइदाद मां या प्रॉपर्टी मां बेदख़ल करण खे ई इलीगल डिस्पोज़ेशन एक्ट चइबो आहे, सिंपल ज़बान में.
0: अच्छा, हिनखे थोरो एग्ज़ाम्पल अगरि तव्हां
1: एग्ज़ाम्पल मतिलबु एग्ज़ाम्पल ईअं हूंदो, जीअं हाणे तव्हां हिते सपोज़ मूंसां गॾु वेठा हो, तव्हां हिकिड़ी प्रेमिसिस में वेठा हो, अगरि कोई ॿाहिरों को माण्हू अचे ऐं तव्हांखे फोर्सफुली थो ॿाहिरि कढी छॾे, उन फोर्सफुल ॿाहिरि कढण खे ई जेको आहे न इलीगल डिस्पोज़ेशन चइबो आहे. छो की तव्हां वटि अख़्तियार नाहे, बग़ैर अख़्तियार जे तव्हां कंहिं माण्हूअ खे उनजी राइटफुल ओनरशिप तां ॿाहिरि नथा माना धकेले सघो या उनखे कढी सघो. दैट इज़ रिलेटेड टू दैट टॉपिक्स रिलेटेड टू इलीगल डिस्पोज़ेशन.
0: ऑल राइट सर, हाणे पर्पस ते अचूं. इलीगल डिस्पोज़ेशन एक्ट 2005 जो पर्पस छा हो?
1: 2000 इलीगल डिस्पोज़ेशन एक्ट जो जेको पर्पस हुयो, मेन पर्पस हुयो टू प्रोटेक्ट द सिटीज़न फ्रॉम लैंड ग्रेबर, लैंड माफिया, ऐं फ्रॉम दोज पर्सन हू आर फोर्सफुली इवेक्टिंग समवन फ्रॉम हिज़ प्रॉपर्टी या फ्रॉम हिज़ लॉफुल ऑक्यूपेशंस. उन खां प्रोटेक्ट करण जे लाइ दैट लॉ वॉज क्रिएटेड इन 2005.
0: ऑल राइट, ऐं हीउ सर जेको एक्ट आहे, इहो पाकिस्तान में जेको आहे कहिड़ी हद ताईं लागू थिए थो?
1: हिनखे चवंदा एक्सटेंशन थ्रू आउट पाकिस्तान जी जेतिरी बि हद, पाकिस्तान जे जेसि ताईं बि माना पाकिस्तान जी डोमेन वञे थी पई, तेसिताईं पूरे थ्रू आउट पाकिस्तान में इहो लागू थिए.
0: ऑल राइट, ऐं सर सेक्शन 2 में जो डेफिनेशन साइन प्रॉपर्टी थी वियो, ऑनर थी वियो, एंड इलीगल पोज़ीशन ऑक्यूपायर, इन ते थोरो असांखे ब्रीफ ॿुधाईंदा, देन वरी असां ॻाल्हाईंदासीं लॉफुल ऑनर एंड लॉफुल ऑक्यूपायर ते.
1: लॉफुल ऑनर मीन्स द पर्सन हू इज़ होल्डिंग द प्रॉपर्टी, जंहिंजे नाले ते प्रॉपर्टी आहे, ठीक आहे, या जेको अक्वायर करे थो. जीअं आर्टिकल 23 में मां तव्हांखे ॿुधायमि कॉन्स्टिट्यूशन जे, के कोई बि माण्हू जेको प्रॉपर्टी ख़रीद थो करे, अक्वायर थो करे, या प्रॉपर्टी में रहे थो पियो लीगली तरीक़े सां, ठीकु आहे न, विद इन एम्बिट ऑफ द कॉन्स्टिट्यूशन, कंहिं बि रूल ऐं रेगुलेशन खे वायोलेशन नथो करे पियो, उन सां रिलेटेड हूंदो आहे त उहो लॉफुल ऑनर आहे, उन प्रॉपर्टी जो मालिक आहे. Then there's a next term jeki hua lawful occupier. Lawful occupier jo maqsad yo anda ke un temporary basis te wa jagah wati a ke ka kare. Suppose jaisa battery ba
0: hafta pehlo
1: rent premises ke ko tenant jo kyo se to tenant jeko hundo na basically wo lawful occupier hundo ya un permission wati huje lawful owner ka for a specific period te rehan je laye un ke chawa lawful occupier.
0: Occupier, all right.
1: Fark yo a त होॾे टाइटलमेंट आहे, इंटाइटलमेंट उन वटि रहंदी, सिर्फ़ु पोज़ेशन यूस करण लाइ ॾींदो, उनखे लॉफुल ऑक्यूपायर चवंदो.
0: मतिलबु हिन मां असांखे वाज़े थी वियो त प्रॉपर्टी छा आहे सेक्शन 2 में, इन जो
1: सेक्शन में मतिलबु इहो त हुजनि ॿई राइटफुल, रॉन्गफुली माना न हुजनि, प्रॉपर्टी बि उन्हनि जी हुजे ऐं अगरि को ऑक्यूपायर बि आहे या उते रहे थो पियो फॉर टेम्पररी बेसिस ते, उहो बि लॉफुल हुजे तरीक़े सां.
0: All right, sir. Section 3 में प्रिवेंशन ऑफ इलीगल पोज़ेशन ऑफ प्रॉपर्टी आहे. इन सेक्शन खे जेको आहे त हिन एक्ट जो बैकबोन छो पियो चयो वञे?
1: हिन एक्ट जो बैकबोन हिन करे चयो वेंदो आहे बाबर, त पहिरों दिन तव्हां डेफिनेशन ते अगरि तव्हां वेंदो त हिन में चार शयूं, हिन जा चार इनग्रीडियंट्स आहिनि.
0: ओके,
1: ठीकु आहे. उन इनग्रीडियंट जो सभु खां पहिरियों इनग्रीडियंट्स इहो आहे कि नोबडी कैन डिस्पोज़ेस एनी पर्सन फ्रॉम हिज़ प्रॉपर्टी, ठीकु आहे, ऐं उनखां पोइ उहा प्रॉपर्टी खे ग्रेब न कंदो, प्रॉपर्टी खे इलीगल तरीक़े सां ग्रेब करे थो पियो, इलाही इलीगली तरीक़े सां डिस्पोज़ेस करे थो पियो, इलीगली तरीक़े सां कंट्रोल करे थो पियो, इलीगली तरीक़े सां उनखे अक्यूपाए करे थो पियो उन जॻह ते. इन जे करे इनखे बैकबोन चयो वेंदो आहे. ॿियो बैकबोन इन करे चयो वेंदो आहे, जेकॾहिं असां हिन सेक्शन जी अगरि असां डेफिनेशन्स में वेंदासीं त इहे चार इनग्रीडियंट्स असांखे मिलंदा, जेके ज़ाहिर कंदा त कंहिं बि माण्हू खे फोर्सफुली इवेक्ट कयो वियो आहे हिन चार बेसिस ते: इलीगली डिस्पोज़ेस्ड, इलीगली ग्रेब्ड, इलीगली कंट्रोल्ड, इलीगली ऑक्यूपाइड. माना माण्हू आया, दाख़िल थिया, डिस्पोज़ेस कयनि, कंट्रोल कयनि, ग्रेब कयनि, वरी उहा ई जॻह ऑक्यूपाए करे छॾियनि. हाणे हे बैकबोन ते मां अचां थो, रिपीट थो कयां हिन सेंटेंस खे. बैकबोन इन करे चयो वेंदो आहे, अगरि कोई बि माण्हू वायोलेशन करे थो हिन सेक्शन जी त कंहिं बि माण्हू खे लॉफुल ओनर खे या लॉफुल ऑक्यूपायर खे इलीगली तरीक़े सां डिस्पोज करे थो पियो त उन ते 10 सालनि जी सज़ा लागू थिए थी पई, प्लस में उन ते फाइन बि आहे ऐं 544A क्रिमिनल प्रोसीजर कोड जे हिसाब सां उनजे मथां कंपनसेशन बि आहे। ठीकु आहे, हिकिड़ो जीअं कंपनसेशन छाजी थींदी आहे, पनिशमेंट बि तव्हांखे सम्झ में अची वई, तव्हांखे फाइन बि सम्झो की कोर्ट ॾींदी आहे, अगरि प्रूफ थो थी वञे प्राइमा फिशाए ऐं जेको आहे मींस री एक्ट्स री आहे, प्रूफ थो थी वञे की हिननि हिननि खे जेको आहे न इंटेंशनली ऐं ॼाणी हुजी करे हिन घर मां ज़ोरी ज़बरदस्ती कढियो आहे, जेको हुननि जो हक़ु न आहे उहो अक्यूपाए कयो आहे हिननि। कंपनसेशन में छा थींदो आहे त जीअं माण्हू दाख़िल थिया, तोड़ फोड़ कयनि, जॻह भञी छॾियनि, जॻह जो सामान भञी छॾियनि, इन द एंड उन्हनि खे सज़ा मिली त कोर्ट हुन जे मथो 544A क्रिमिनल प्रोसीजर कोड जे हिसाब सां इन्हनि ते कंपनसेशन बि लागू करे छॾंदी आहे। हाणे तव्हां हिनखे जेको बि तव्हां इंजरी ॾिनी आहे हिनखे उहा तव्हां भराए ॾींदो। दैट इज़ द रीज़न की हिनखे बैकबोन चयो वेंदो, छोकी हिन में पनिशमेंट बि आहे ऐं इन में मेन इनग्रीडियंट्स ई ॿुधाया विया आहिनि त इलीगल डिस्पोज़िशन तॾहिं लागू थींदो जॾहिं इहे चार इनग्रीडियंट्स अवेलेबल हूंदा।
0: अच्छा सर, हिन ते थोरो असां वाज़ी तौर ते अगरि ॻाल्हायूं इलीगल डिस्पोज़िशन ते, प्रॉपर्टी जेकी आहे जेका प्रॉपर्टी आहे उन ते कीअं इलीगल डिस्पोज़िशन थिए पई? हिकु त तव्हां मिसाल ॾिनी ऑफिस जी, ठीकु आहे, प्लॉट्स बि माण्हुनि जा हूंदा आहिनि, प्लॉट ते बि जेको आहे त काफ़ी अरसो गुरू खाली रहे पियो, माण्हू अॾावत करणु शुरू कंदा आहिनि, या कुझु गवर्नमेंट जा प्लॉट हूंदा आहिनि जिते कुझु लैंड माफ़िया खणी अचूं उहा प्लॉट कब्ज़ा करे वठंदी आहे, इन ते थोरी असांखे वज़ाहत सां सम्झाईंदा।
1: पहिरों त सवाल इहो हुजणु खपे त इलीगल डिस्पोज़िशन खां अॻु में कहिड़ा कानून हुया या कहिड़ा सेक्शन्स हुया जंहिंजे करे जेको आहे न इलीगल डिस्पोज़िशन जे अचण जी ज़रूरत
0: पई? जी,
1: असांखे थोरो बैकग्राउंड में पोइते वञिणो पवंदो। पाकिस्तान पीनल कोड में कुझु सेक्शन आहिनि 441 खां वठी करे 445 ताईं, PPC क्रिमिनल ट्रेस पास। अगरि तव्हां डेफिनेशन खणंदो क्रिमिनल ट्रेस पास जी, क्रिमिनल ट्रेस पास जी एक्ज़ेक्ट सेम डेफिनेशन आहे जेकी इलीगल डिस्पोज़िशन जी आहे। फ़र्क़ु सिर्फ़ु हिकिड़ो आहे त उन में माण्हू फोर्सफुली घर में दाख़िल थियनि था पिया, घर में दाख़िल थी करे तोड़ फोड़ करनि था, तोड़ फोड़ करे असॉल्ट करनि था, क्रिमिनल तरीक़े सां कंहिं माण्हू खे इंजरी ॾियनि था पिया, ठीकु आहे, ऐं उन जॻह खे ऑक्यूपाए करे था छॾनि। पहिरियों इहो हूंदो हुयो, हाणे लफ़्ज़ इस्तेमालु थी वियो माना लैंड माफ़िया, लैंड ग्रेबर, प्रॉपर्टी ग्रेबर। हाणे हिनखे डिस्टिंग्विश कीअं कजे? ईअं जे अगरि तव्हां मिसाल अगरि एग्रीकल्चर अगरि एग्रीकल्चर लैंड आहे जे तव्हां चओ था त एग्रीकल्चर लैंड में 145 क्रिमिनल प्रोसीजर कोड जे हिसाब सां अगरि कोई धुरियूं पाण में विढ़ी पवंदियूं त उन ते मैजिस्ट्रेट एक्शन खणंदो हुयो, एप्लीकेशन ॾींदासीं हिते मौतमार, हिते मरण जो ऐं जेको मारण जो ख़तरो इलाही आहे, त उन में मैजिस्ट्रेट इंटरवीन करे ॿिन्हिनि पार्टीनि खे घुराए करे पाण में सेटलमेंट कराए छॾंदो हुयो। हाणे रीज़न चयो त हाणे डिस्टिंग्विश कीअं कयूं? हाणे कोई चए हिन मूंखे ज़बरदस्ती कढियो आहे, सो लैंड ग्रेबर ऐं लैंड माफ़िया, लैंड प्रॉपर्टी ग्रेबर जी ऐं फोर्सफुली कंहिंखे ज़ोरी ऐं ज़बरदस्ती विथ इंटेंशन कंहिंखे अगरि तव्हां पंहिंजी प्रॉपर्टी मां बेदख़ल कंदो उनखे स्पेसिफाई करण लाइ स्पेशल लॉ क्रिएट करे वियो इलीगल डिस्पोज़िशन एक्ट, जीअं डिस्टिंग्विश थी करे डिस्टिंग्विश थिए के इनहेरिटेड प्रॉपर्टी में ऐं फोर्सफुल इवेक्शन में जीअं फ़र्क़ु वाज़िया नज़र अची वञे, फॉर दैट रीज़न दैट एक्ट वॉज क्रिएटेड। ऐं प्रॉपर्टी हाणे तव्हां अचूं था प्रॉपर्टी ते, प्रॉपर्टी हिते प्रॉपर्टी जो कंसर्न आहे इमूवेबल प्रॉपर्टी। इमोबल प्रॉपर्टी उहे प्रॉपर्टी हूंदियूं आहिनि दैट कैन नॉट बी मूव फ्रॉम वन प्लेस टू एनअदर प्लेस ईज़ीली, एडहेयर टू स्टिक हुजनि, ज़मीन सां लॻल हुजनि। हाणे हुन में तव्हांजा घर बि थी विया, तव्हांजी बिल्डिंग्स बि थी वियूं, तव्हांजा जेके बि अगरि ज़रई ज़मीन सां रिलेटेड, एग्रीकल्चर लैंड सां रिलेटेड हुजनि, उहे प्रॉपर्टी बि इमोबल प्रॉपर्टी सॾाईंदा आहिनि। उतो बि तव्हांखे कोई बेदख़ल नथो करे सघे, अगरि कंदो त उहे ट्रेस पास वारे में ऐं इलीगल डिस्पोज़िशन जे दायरे में अची वेंदो।
0: All right. So, listeners, program में वक़्तु थियो आहे शॉर्ट कमर्शियल ब्रेक जो। असां कमर्शियल ब्रेक जी तरफ़ हलंदासीं, देन असां मोटींदासीं प्रोग्राम में। टॉपिक आहे असांजो इलीगल डिस्पोज़िशन, ऐं ब्रेक खां बाद में जॾहिं ईंदासीं त ॻाल्हाईंदासीं कॉग्निज़ेंस एंड ट्रायल ऑफ ऑफेंस सेक्शन 4 छा पियो चए। असां सां गॾु एडवोकेट शहबाज़ हफ़ीज़ साहिबु मौजूदु आहिनि, जेके वधीक अवां सां गुफ़्तगू कंदा। अवां लाइव कॉल जे ज़रिए असांखे जॉइन बि करे सघंदव। असांजो नंबर आहे 03000113488। सो शॉर्ट कमर्शियल ब्रेक आहे, असां सां गॾु रहिजो।

0: सचल की सरमस्त धरती
1: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो पेश आहे वाइट एश ब्यूटी क्रीम अवां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट हाणे थियो ख़ूबसूरत थियण वधीक आसान वाइट एश ब्यूटी क्रीम ख़ूबसूरती जेका चमके हर ॾींहुं बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु वाइट एश ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: आशिक होंडा शोरूम मेहरापुर एटलस होंडा मोटरसाइकिल चौक पर एतमाद ऐं मां अख़्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कयल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे ज़ेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नज़्द रेलवे लाइन मेहरापुर राब्ते जे लाइ आसिम हुसैन आराई 03073592120
3: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن پوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ میراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر اور سومر تے صبح 10 کھان شام 5 بجے تائیں مریضن جو علاج کندا ہیں ہر جمعے چھنچھر اور آچر تے بغیر فیس جے چیک اپ کیو یاد رکھندا مریضن کے دوا اسٹور دا وٹھنی پوندی ماہر امراض نک کن گلو پرانو نزلو نچو متھے جو سور نظر جی کمزوری کن جو وان کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو وجے تو گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ائی عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو وجے تو رابطے لئے 03011 96 851